0: keep it locked to 100 FM.
1: जरा बहन, जरा बात तो सुनो। हटो पीछे, भागो।
2: अहमद, हटो वहाँ से।
3: हादसे अचानक ही हुआ करते हैं, घबराए नहीं, समझदारी से काम ले। सबसे पहले कुत्ते के काटे जख्म को 20 मिनट तक साफ पानी और आम साबुन से धोएं। इसके बाद करीबी अस्पताल जाकर डॉक्टर की हिदायत के मुताबिक एंटी रेबीज वैक्सीन लगवाएं। करीबी एंटी रेबीज सेंटर की मालूमात के लिए 1122 पर राबिता करें। महकमा सेहत, हुकूमत सिंध।
4: आम चीजों पर समझौता क्यों करें? शॉबे सिंगल रेमेडीज मुस्तनद जर्मन महारत के साथ तैयार करदा कुदरत के बेहतरीन अज्जा लाए हैं ताकि आपकी सेहत की बेहतरीन देखभाल हो सके। डॉक्टर हमीद जर्नल होमियो और शॉबे सिंगल रेमेडीज, भरोसे, देखभाल और जर्मन महारत के 75 साल।
5: ब्रांड न्यू सुजुकी ऑल्टो जीतना चाहते हैं? बस अपने इजी पैसा अकाउंट में 15,000 रुपए या उससे ज्यादा डिपॉजिट करें, बैलेंस 20 दिन तक मेंटेन करें और लकी ड्रॉ में 4 सुजुकी ऑल्टो या 50,000 के 100 कैश प्राइजेस जीतने का मौका पाएं। तो इंतजार किस बात का, अभी डिपॉजिट करें और जीतें। इजी पैसा डिजिटल बैंक, इजी वाला बैंक।
6: जब तमाम बिल्स एक जगह पे हो जाएं तो लाइन में क्यों लगना? अभी जैस कैश ऐप डाउनलोड करें और पे करें अपने बिजली, गैस, पानी और इंटरनेट के बिल्स बिना किसी स्ट्रेस के। महफूज और फौरी बिल की अदायगी के लिए जैस कैश है ना।
7: स्टेप स्कूल से फाउंडेशन हो स्ट्रॉन्ग। स्टेप स्कूल्स दे रहा है मॉडर्न न्यू एज एजुकेशन विच विल प्रिपेयर योर चाइल्ड इन बिकमिंग अ फ्यूचर लीडर। एडमिशंस ओपन। फॉर मोर डिटेल्स कॉल नाउ एट 03111178 37।
8: फोन अपग्रेड करने का सोच रहे हो तो सुनो, फोन हो तो 5G वाला। मिलेगा कैसे? बस जैज एक्सपीरियंस सेंटर या जैज ई स्टोर पर जाओ और नया 5G वाला फोन अपना बनाओ। यही नहीं, फुल पेमेंट पर पाओ साथ में फ्री डेटा बंडल्स, हैंडसेट इंश्योरेंस और बहुत कुछ। तो फिर फोन हो तो 5G वाला, जैज 5G।
9: पाकिस्तान की ज्यादातर जमीनें फास्फोरस की कमी का शिकार हैं। इसीलिए सोना लाया है NPS 3 की ताकत के साथ। इसके हर दाने में तीनों अज्जा की यकसा मौजूदगी से फसल को ज्यादा से ज्यादा फायदा पहुंचे, जिससे हो पैदावार में इजाफा और किसान को मिले ज्यादा मुनाफा। 3 की ताकत मिले, फसल भरपूर खिले।
10: शौकत खानम, लाहौर और पेशावर के बाद आपकी एक और डोनेशन।
11: शौकत खानम, कराची की तकदीर।
12: आज ही डोनेट करने के लिए 0800-11555 पर कॉल करें या हमारी वेबसाइट www.shaukatkhanam.org.pk विजिट करें।
13: दिस प्रोग्राम इज ब्रॉट टू यू बाय
14: शौकत खानम, कराची की तकलीफ
15: एंड सरसब्स नाइट्रोफॉस को लगा और जीत ताजा।
16: FM 100, like us on facebook.com/FM247365
1: हमारे साथ। गुड मॉर्निंग पाकिस्तान, सुन रहे हैं आप? और मैं जरा माइक को एडजस्ट करने की कोशिश कर रही हूँ। एनीवेज, आप लोग हमें बता रहे हैं कि आपने कभी किसी से धोखा आपको हुआ पहचानने के अंदर, और लोगों पहचान में होते हैं धोखे बड़े ज्यादा, और रिश्ते नातों में बड़े धोखे होते हैं आजकल। लोग रिश्ता करते हुए बड़े अच्छे होते हैं और बाद में पता चलता है कि बिल्कुल भी अच्छे नहीं है, अच्छे अखलाक के नहीं है। असल चीज अखलाक है, असल चीज ख्याल मुरव्वत है। जो आप तो लोग शुरू से ही कहते थे हमें तो ये चाहिए, हमें तो वो चाहिए, बड़े डिमांडिंग होते हैं। कुछ कहते हैं जी हमें कुछ नहीं चाहिए और बाद में कह देते हैं अल्लाह तुम्हारी माँ ने तुम्हें ये भी नहीं दिया। तो ये चीजें हैं। खैर, भगवान साहब का मैसेज आया तो कहते हैं को गाना बड़ा अच्छा लग रहा है, कोई याद आ रहा है को गाने पे, तुम मिल गए। कौन याद आ रहा है भाई, कौन याद आ गया? और नसीब पटेल जी कह रही है कि जी उफ क्या कह दिया आपने, दिमाग घूम जाता है। हाँ, किसी अगर किसी के पास अच्छी स्मेल नहीं आ रही होती, इंसान का खुदकुशी करने का दिल चाहता है, सांस नहीं आती। लिटरली खुदा के लिए पब्लिक सर्विस मैसेज में कह रही हूँ कि प्लीज अपना कोशिश करें कि जब आप घर से बाहर निकलें तो बस बाहर वाली खुशबू आपसे आ रही हो, फूलों की, और जैसे कि आप आके ताजगी का एहसास हो जाता है ना। कुछ वाकई में कुछ लोग इतना अच्छा परफ्यूम लगाते हैं, اتنی اچھی ان سے خوشبو آتی ہے کہ وہ کہتے ہیں بس کہیں جاؤ نہیں, تم یہیں بیٹھے رہو. اور کچھ لوگ کہتے ہیں, کچھ لوگوں کے بارے میں تو چاہتا ہے کہ تم آؤ نہیں, تم بس کبھی بھی نہ آؤ. اور اچھا جی, اور نصیب ٹھیک ہے جی, جناب کافی زیادہ دھوکے کھائیں زندگی میں تو اسٹرانگ ہو گئے سیریسلی. اور انہوں نے یہ بھی کہا کہ اپنے ہی گراتے ہیں نشے من پہ بجلیاں. کیا گا رہا تھا یہ. اور لوگوں کو سمجھنا بہت مشکل ہے, پر سوچتی ہوں زندگی خود ہی ایک دھوکہ ہے, ہم سب ساتھ چھوڑ جاتے ہیں. سچی بات ہے, آج نصیب پٹیا جی بڑی گہری باتیں کری ہیں. محسن رضا کہہ رہے ہیں, ہائے سسٹر السلام علیکم, کیسی ہیں آپ؟ بہت دیر بعد میسج کر رہا ہوں, سمجھنے میں بہت دفعہ غلطی کی ہے, انسان اندر سے کچھ اور ہے اور باہر سے کچھ. محسن فرام دبئی, کیسے ہیں آپ؟ دبئی کا موسم ٹھیک ٹھاک ہے؟ یہاں تو لوگ دبئی جانے کے لیے بے قرار ہیں. دبئی والوں نے بھی اچھا نہیں کیا, بہت لوگوں کو واپس نہیں بھیجا ہے دبئی میں. خیر آپ واپس چلے گئے, اچھی بات ہے. ایک گلوبل شو ہے ہمارا, آپ دمی سب سے جیسا کچھ شو آف انسان نہیں ہو سکتا. انہوں نے مجھے یہ تصویر بھیجی ہے کہ مجھے پریزنٹر برادری کی طرف سے خاتون نے گفٹ بھیجا ہے کہ آپ آر جے بہت اچھے ہو. فرحانہ لی, مجھ سے بالکل بھی امید نہیں رکھیے گا آپ دمیر کہ آپ نے یہ تحفہ کی تصویر بھیجی, میں بھی بھیجوں گی, یہ لینے والی پارٹی ہے یہ. سو امید ہے کہ میں بھی آپ کو کوئی گفٹ دے دوں گی. ہاں دعائیں دے سکتی ہوں میں گفٹ میں, بڑی سویٹ. ویسے کہ بابا تو مزاق کے علاوہ بڑے پیارے ہوتے ہیں وہ لوگ جو اتنی محنت کر کے پیک کر کے کسی کو گفٹ دیتے ہیں, ان کی بڑی قدر کرنی چاہیے. سچی بات ہے. لالا رخ, کیسی ہیں آپ لالا رخ؟ اور مجھے نا آپ کا نام سن کے ہی آ جاتا ہے, سرکتی جائے ہے رخ پہ نقاب, رخ پہ رخ سے نقاب آہستہ. تو یہ مجھے لالا رخ سے وہ گانا یاد آ جاتا ہے. خیر ہم آپ کے لیے آپ پلے کر رہے ہیں ہم سب کا فیوریٹ گانا جو اکثر وقت کی کمی کے باعث کٹ جاتا ہے, تو میں نے سوچا کہ اس بار اس کو شو کے اینڈ میں نہیں, شو کے مڈل میں لگائیں گے ہم. اور یہ گانا ہم سنتے ہیں. آپ لوگ مجھے میسج کریں اور بتائیں کہ اگر آپ کو کبھی لوگوں کو پہچاننے میں غلطی ہوئی ہے, ہوتی ہے اکثر لوگ غلط فیصلے کر دیتے ہیں. کبھی کبھی جو ہے نا وہ ایسا بھی ہوتا ہے کہ ماں باپ اپنے بچوں کے لیے جان بوجھ کے نہیں غلط فیصلے کر دیتے ہیں, وہ کسی ایسے انسان کو پسند کر لیتے ہیں, لگتا ہے کہ یہ بہترین جیون ساتھی ثابت ہوگا, لیکن وہ بھی انسان ہے تو ان سے بھی غلطی ہو جاتی ہے. تو ایسا نہیں ہے کہ غلطی سے کوئی مبرہ ہے. لوگ بزنس ڈیلز میں بہت غلطی کرتے ہیں, شروع میں لوگ بہت اچھے لگتے ہیں اور بعد میں نہیں لگتے. جتنے اسکیمز ہوتے ہیں جو اتنا پیسہ لوگوں کا لے کے بھاگ جاتے ہیں, وہ اسی لیے ہوتے ہیں, پہلے بڑے پولائٹ اخلاق والے اور اس کے بعد وہ آپ کا پیسہ لے کے یہ جا وہ جا ہو جاتے ہیں. تو انسان دھوکہ کھاتا ہے, لیکن کوشش یہ کرنی چاہیے کہ جلد بازی میں کوئی فیصلہ نہ کریں, جلد بازی سے آپ زیادہ غلط فیصلے کریں گے. فی الحال تو ہم اپنا فیوریٹ گانا آپ لوگوں کے لیے پلے کر رہی ہیں, انجوائے دس ٹریک. اور مجھے آپ میسج کریں آج سمیا کے فیس بک پیج پہ یا ایٹ آج سمیا انسٹاگرام پہ.

0: पाकिस्तान की ज्यादातर जमीनें फास्फोरस की कमी का शिकार हैं, इसीलिए सोना लाया है NPS 3 की ताकत के साथ। इसके हर दाने में तीनों अज्जा की यकसा मौजूदगी से फसल को ज्यादा से ज्यादा फायदा पहुंचे, जिससे हो पैदावार में इजाफा और किसान को मिले ज्यादा मुनाफा। 3 की ताकत मिले, फसल भरपूर खिले।
1: पाकिस्तान इज बिल्डिंग अ सेफर स्मार्टर डिजिटल इकोसिस्टम एंड वी नीड योर टैलेंट। Step up, build a cyber safe life and unlock premier careers in cyber security at the 5th Digital Pakistan Cyber Security Hackathon. Organized by Ignite under the Ministry of IT and Telecom, join hands-on training workshops in 16 cities and secure your future. Registrations are open now at cyberhackathon.pk.
2: Shaukat Khanam, Lahore aur Peshawar ke baad aapki ek aur donation.
3: Shaukat Khanam, Karachi ki takmeer.
4: आज ही डोनेट करने के लिए 0800-11555 पर कॉल करें या हमारी वेबसाइट www.shaukatkhanam.org.pk विजिट करें।
5: दिस प्रोग्राम इज ब्रॉट टू यू बाय
6: सरसब्ज नाइट्रोफॉस को लगा और जीत ताजा।
7: FM 24/7 365
8: توہین رسالت، نفرت آمیز تقریر اور مذہبی فرقہ واریت کا فروغ آئین پاکستان کے مطابق ایک انتہائی سنگین جرم ہے۔ سوشل میڈیا جیسا کہ یوٹیوب، ٹویٹر یا کیبل ایف ایم پر اس نوعیت کا غیر قانونی مواد نظر میں آئے تو ایف آئی اے، سائبر کرائم ونگ، پی ٹی اے یا پیمرا کو فوری اطلاع کریں۔ ذمہ دار شہری بنیں، میڈیا، انٹرنیٹ اور سوشل میڈیا کا مثبت استعمال کریں۔ مفاد عامہ کا یہ پیغام آپ کو پیمرا کی جانب سے پیش کیا جا رہا ہے۔

0: It's 7:45 p.m. This time check is brought to you by Phoenix Batteries. Phoenix laga aur bhul ja. Phoenix laga aur bhul
1: ja. Azra behen, zara baat to suno. Hatu piche, bhago. Ahmed, hatu wahan se. हादसे अचानक ही हुआ करते हैं, घबराए नहीं, समझदारी से काम लें। सबसे पहले कुत्ते के काटे जख्म को 20 मिनट तक साफ पानी और आम साबुन से धोएं। इसके बाद करीबी अस्पताल जाकर डॉक्टर की हिदायत के मुताबिक एंटी रेबीज वैक्सीन लगवाएं। करीबी एंटी रेबीज सेंटर की मालूमात के लिए 1122 पर राबिता करें। महकमा सेहत, हुकूमत सिंध।
2: शौकत खानम, लाहौर और पेशावर के बाद आपकी एक और डोनेशन।
3: शौकत खानम, कराची की तकदीर।
4: आज ही डोनेट करने के लिए 0800-11555 पर कॉल करें या हमारी वेबसाइट www.shaukatkhanam.org.pk विजिट करें।
5: तेजी से फैलती डिजिटल दुनिया एक जबरदस्त सलाहियत के साथ साथ एक अहम जिम्मेदारी भी। मजहबी, फिरका वाराना या नस्ली बुनियाद पर नफरत अंगेजी, दहशत गर्दी की तरगीब से मुतल्लिक किसी भी तरह का मवाद फैलाना, इलेक्ट्रॉनिक जालसाजी, स्पैमिंग, धोखा दही, बशमूल आइडेंटिटी थेफ्ट, चाइल्ड पोर्नोग्राफी और साइबर स्टॉकिंग और अनचाही मुदाखलत, मसलन किसी भी फर्द से जबरदस्ती या बार बार राबिता करना, मुतल्लिका शख्स की रजामंदी के बगैर उसकी तस्वीर या वीडियोस बनाना और शेयर करना वगैरह संगीन जराइम है। इस तरह की खिलाफ वर्जियाँ पाकिस्तान इलेक्ट्रॉनिक क्राइम्स एक्ट और दीगर कानून के तहत कानूनी नतायज की मुतहम्मिल हैं। अगर आप इस बारे में कोई सवाल करना, इस सिलसिले में मदद तलब करना, किसी वाकये की इत्तला देना या इन कानून की खिलाफ वर्जी के मुर्तकिब अफराद के बारे में हुकूमत की मुआवनत करना चाहते हैं तो बराहे करम हमारी हेल्पलाइन पर कॉल करें।
4: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया। बच्चों का ऑनलाइन तहफ्फुज आपकी जिम्मेदारी है। अपने बच्चों को ऑनलाइन राब्तों का महफूज तरीका इस्तेमाल सिखाएं। इंटरनेट के जरिए खेलों, तफरी और तालीमी सरगर्मियों में शामिल होने के फवायद जरूर हैं, लेकिन इसमें नामुनासिब मवाद, साइबर बुलिंग और दीगर ऑनलाइन नुकसानात जैसे मुमकिन खतरात भी मौजूद हैं। वालिदैन और असातिज़ा की जानिब से बच्चों की निगरानी और रहनुमाई न होने की सूरत में बच्चे बासानी मनफी सरगर्मियों का शिकार हो सकते हैं। वालिदैन को अपने बच्चों की ऑनलाइन सरगर्मियों के हवाले से आगाह और होशियार रहने की जरूरत है। बच्चों को नुकसानदेह मवाद जैसे नफरत अंगेज तकरीर, गुस्ताखाना और फाहश मवाद वगैरह अपलोड और शेयर करने के कानूनी नतायज के हवाले से भी शऊर और आगाही इंतहाई अहमियत की हामिल है। पीटीए की वेबसाइट पर पेरेंटल कंट्रोल सॉफ्टवेयर की एक फहरिस्त दस्तियाब है, ताकि वालदैन अपने बच्चों की ऑनलाइन सरगर्मियों की निगरानी करते हुए उन्हें ऑनलाइन नुकसानात से महफूज रखें। www.pta.gov.pk। मुफादे आमा के लिए ये पैगाम FM 100 और हुकूमत पाकिस्तान की जानिब से पेश किया गया।
6: डेंगू एक खतरनाक बीमारी है जो मच्छर के काटने से फैलती है। सुबह सूरज निकलने के बाद और शाम सूरज गुरूब होने से पहले ये मच्छर आपको काट सकता है। अगर आपको अचानक तेज बुखार, शदीद सर दर्द, जिस्म और जोड़ों में दर्द, मतली या कमजोरी महसूस हो तो फौरन डॉक्टर से रुजू करें। डेंगू का मच्छर साफ पानी में पैदा होता है, इसलिए घर और इर्द गिर्द कहीं भी पानी जमा न होने दें। पानी की टैंकियों को ढांप कर रखें, गमलों और कूलर का पानी बाकायदगी से तब्दील करें, लंबी आस्तीन वाले कपड़े पहनें, मच्छर मार स्प्रे और मच्छरदानी का इस्तेमाल करें। याद रखें, एहतियात ही डेंगू से बचाव का बेहतरीन तरीका है। डेंगू से बचाओ, आपकी एहतियात, आपकी हिफाजत।
4: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया।
7: किसी भी इंसान के लिए सबसे अहम होती है उसकी सेहत।
8: किसी भी शख्स को देख के उसकी सेहत के बारे में अंदाजे ना लगाएं।
7: मुझे पता है कि मेरा वजन ज्यादा है, लेकिन इसका मतलब ये नहीं कि मैं वॉक नहीं करता।
8: जी हाँ, मुझे भी लोग मोटी
9: کہتے ہیں، مگر ایسا نہیں کہ میں بہت کھاتی ہوں۔
8: ہم بنا کسی تحقیق کے بس باتیں بنانے کا فن جانتے ہیں۔ سامنے والے پر کیا گزری ہمیں اس سے کیا۔
7: میں اوبیسیٹی کا شکار ہوں، صرف فوگ سے یہ کم ہوگی۔
9: موٹاپا ایک بیماری ہے، صرف میٹھا نہ کھانے سے ختم نہیں ہوگی۔
8: صرف باتیں بنانے سے ہم اس کا مقابلہ نہیں کر سکتے۔
9: ابھی اسی وقت اپنا بی ایم آئی چیک کروائیے،
7: یعنی اپنے ویٹ کو اپنی ہائٹ کی مناسبت سے جانچیں
8: اور اس وزن کی اصل حقیقت کو سمجھیں۔
7: آئیے ویٹ سے آگے کا سوچیں۔
4: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
10: ای میل ہر ادارے کے لیے ایک انتہائی اہم ذرائع ابلاغ ہے، لیکن صرف ایک غلط کلک پورے نیٹ ورک کو خطرے میں ڈال سکتا ہے۔ سائبر مجرموں کی جانب سے حکومتی اور نجی شعبے کے ملازمین کو مسلسل فشنگ ای میلز بھیجے جا رہے ہیں۔ ان کا کیا مقصد ہے؟ آپ کی لاگ ان تفصیلات چوری کرنا، سسٹمز کو رینسم ویئر سے متاثر کرنا، یا غیر مجاز رسائی؟ محفوظ رہنے کے لیے ہمیشہ یہ بہترین طریقے اپنائیں۔ ہمیشہ بھیجنے والے کی شناخت چیک کریں، خصوصاً ایڈریس۔ ہمیشہ اٹیچمنٹ کی فائل ایکسٹینشن چیک کریں۔ pta.txt محفوظ ہے، لیکن pta.txt.exe نقصان دہ ثابت ہو سکتی ہے۔ اٹیچمنٹ کھولنے سے پہلے ضرور اسکین کریں۔ ای میل استعمال کرنے کے بعد ہمیشہ لاگ آؤٹ یا سائن آؤٹ کریں۔ ان خطرناک آتوں سے ہمیشہ بچیں۔ سرکاری ای میل کو ذاتی یا غیر سرکاری کاموں کے لیے استعمال نہ کریں۔ کسی بھی لنک پر کلک کرنے سے پہلے اصل یو آر ایل ضرور چیک کریں۔ کلک کرنے سے پہلے ایک بار ضرور دیکھیں۔ اپنا ای میل پاسورڈ کسی کے ساتھ ہرگز شیئر نہ کریں۔ پاسورڈ، او ٹی پی یا حساس معلومات ای میل کے ذریعے کبھی بھی نہ بھیجیں۔ ہیکرز اکثر فوری کاروائی، دھمکی، لالچ یا جھوٹے وارننگ سائنز ضرور دیتے ہیں تاکہ آپ گھبرا کر فوراً کلک کر دیں۔ اگر کوئی ای میل بہت زیادہ ضروری، بہت زیادہ پرکشش اور غیر معمولی طور پر مشکوک لگے تو ایک بار ضرور رک جائیں اور اس کی تصدیق کریں۔ فشنگ ای میل سے کیسے بچیں؟ اپنے آپ کو اور اپنے ادارے کو محفوظ رکھنے کے لیے دھمکی آمیز یا جذباتی زبان والی ای میل سے محتاط رہیں۔ نامعلوم یا شارٹ لنکس پر ہرگز کلک نہ کریں۔ بھیجنے والے کا مکمل ای میل ایڈریس ضرور چیک کریں۔ اٹیچمنٹ سے خاص طور پر محتاط رہیں، خصوصاً exe.bat.vbs.msi اور دیگر ایگزیکیوٹیبل فائل سے لوگو اور گرافکس آسانی سے جعلی بنائے جا سکتے ہیں۔ ان پر اندھا اعتماد نہ کریں۔ کسی بھی مشکوک ای میل کی فوراً اپنے ادارے کی آئی ٹی ٹیم کو اطلاع کریں۔ آپ کی ہوشیاری ہی پہلی دفاعی لائن ہے۔ ہوشیار رہیں، محفوظ رہیں۔ یہ پیغام پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کی جانب سے پیش کیا گیا ہے۔ ڈیجیٹل دنیا میں محفوظ قدم، پی ٹی اے۔
11: یہ مفاد عامہ کا پیغام اب تک پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کی جانب سے پیش کیا گیا ہے۔
12: FM 24/7 365 FM 24/7 365 Evening Drive Time.

0: वेलकम बैक कहेंगे सुनियो आप सबको। चला आया यूके तो अब यूके कौन सा है, उमरकोट है या यूनाइटेड किंगडम है, हमें नहीं पता है। तो जनाब मैसेजेस आपके आ रहे हैं, मगर मैं सवाल के बारे में सोच रहे हैं कि सवाल कौन सा किया जाए। अच्छा जनाब आपसे सवाल बहुत सा आसान सा पूछता हूँ। एक जमाना होता था, उससे पहले थोड़ी सी वो ग्राउंड बनाता हूँ ना सवाल पूछने से पहले। ग्राउंड ये बनती है जनाब के एक जमाना होता था कि हवाई जहाज से सफर बहुत महंगा होता था। ये मैं आज से कोई तकरीबन 40 साल पुरानी बात, 50 साल पुरानी बात या 60 साल होगी मैक्सिमम 50 ईयर्स बैक पे चले जाएं। तो उस वक्त जो है ये बहरी सफर जो है, बहरी सफर कहते हैं जहाज, पानी वाला जहाज, क्रूज चलते थे। आजकल क्रूज कहते हैं ना, माय गॉड क्रूज। तो बहरी जहाज से भी सफर होता था, हज के लिए भी जो हजाज जाते थे वो बहरी जहाज के थ्रू जाते थे, क्रूज के थ्रू जाते थे। तो ये एक दौर है, ये भी था। और आज भी दुनिया में बहुत बड़े बड़े जबरदस्त किस्म के क्रूज है, और ऐसे ऐसे के बस ना पूछें कि पूरा शहर, एक पूरा शहर समाया होता है उसमें, ऐसे ऐसे क्रूज चलते हैं। तो खैर ये टेक्नोलॉजी आहिस्ता आहिस्ता आगे बढ़ती जा रही है, एक से एक चीजें बन रही हैं। मगर एक वक्त ऐसा था कि जब चप्पू के थ्रू जो है वो बड़े बड़े जहाज चला करते थे। चप्पू समझते हैं ना, इसका मतलब भी बताइएगा आप चप्पू किसको कहते हैं। तो उसके बाद फिर भाप से जो है इंजन चलाना शुरू किया, पेट्रोल शेट्रोल से नहीं जनाब, भाप से बहरी जहाजों के इंजन चला करते थे। तो भाप से चलने वाला बहरी जहाज का इंजन किसने बनाया था, कौन से मुल्क ने बनाया था, चले ये आपने आज बताना है हमें। और अब बढ़ेंगे आपके मैसेजेस के जाने पर, देखेंगे कौन कौन आ चुका है। स्क्रॉलिंग हो रही है जनाब। अच्छा जनाब सबसे पहले फीता किसने काटा है, मैं देख लूं इन्होंने नाम लिखा है या नहीं लिखा। अगर नाम नहीं लिखा होगा तो आपका मैसेज नहीं पढ़ेंगे हम। हाँ नाम लिखा हुआ भाई। अस्सलामुअलैकुम, कैसे हैं भाई आप, स्वीट लाला संजीदा अभी मुश्क मानूर और सब सुनने वालों को सवा गुल का प्यार भरा सलाम। हमारी प्यारी सी बहना आ गई, सो के उठ गई है, तुम कहाँ गायब थी जरा बताइएगा। अमीन भाई कह रहे हैं अस्सलामुअलैकुम भाई, शो वी आई पी ऑसम बिंदास बोले दो चकास। एफ एम 100 की पूरी फैमिली को उन्होंने सलाम कहा है, मुश्क बहना को, संजीदा सिस्टर को, नौरीन सिस्टर को, और सज्जल लली का कोई गाना डेडिकेट करते हैं, उसके ड्रामे नहीं डेडिकेट करूं मैं आपको, इसी बात पर लेकर जाएंगे आपको जनाब एक अदद छोटी मोटी सी ब्रेक की जाने।
1: कभी सोचा है कि अब जंग की सूरत क्या है, अब जंग मैदान जंग में नहीं हमारे जहनों में लड़ी जा रही है। अब दुश्मन की गोलियां बारूद नहीं मालूमात हैं, और निशाना हम सब। रियासत मुखालिफ ताकतें हमारे घरों के दरवाजे तक पहुंच चुकी हैं। टेक्नोलॉजी और इंटरनेट के पर्दे में दुश्मन छुपा बैठा है, वो ढूंढता है कमजोर लम्हे, बेरोजगार नौजवान, जरूरतमंद खानदान, फिर उनके सामने बिछाता है ख्वाब, बड़ी नौकरी, तेज दौलत, बैरून मुल्क सफर, और फिर कभी रिपोर्टर की सूरत में, कभी एनजीओ वर्कर या फ्रीलांसर बनकर उनसे वो राज निकलवाता है जो दुश्मन का रास्ता खो देते हैं, जिनसे बदमनी, खौफ और फसाद हमारी गली कूचों तक उतर आते हैं, हमें अपनी ही मट्टी के खिलाफ खड़ा कर देता है। जो आपसे मालूमात लेता है वो आपकी जात तक पहुंचता है, आपकी तस्वीरें, पहचान, फोन, सब कुछ खतरे में डाल देता है। तो याद रखिए, किसी अजनबी को अपनी कोई हसास बात ना दीजिए, कोई मशकूक चीज, कॉल या पेशकश हो फौरन रिपोर्ट कीजिए, हसास मकामात बस अपने इदारे तक रखिए, क्योंकि हर लफ्ज, हर क्लिक, हर तस्वीर या तो हिफाजत है या खतरा, फैसला आपके हाथ में है।
2: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا.
3: Like us on facebook.com/fm247365.
0: ویلکم بیک اگین جناب. اچھا باپ سے کون کون سی چیزیں چلتی ہیں یہ بھی بتا دیجیے گا. تو ہم نے لاسٹ میسج پڑھا جناب ہمارے امین بھائی کا, اور جنہوں نے ابھی بھی جوائن کیا ان کو بتا دیں میرا نام ہے ندیم اقصر, پیار سے آپ لوگ مجھے کہتے ہو این اے سونے. میوزک ٹویسٹر میں ہوں آپ کے ساتھ, اور آپ کا اور میرا ساتھ ہے ایک بجے تک. مانور آ گئی ہے میری پیاری سی بہن, کہہ رہی ہیں بابو آپ کو, لالا کو, مشک کو, سنجو کو, اور سبا کو, زرین کو, سلیم میمن کو, امین بھائی کو, سمی کو, سب کا نام لکھ دیا, انور صاحب کو اور تمام سننے والوں کو انہوں نے السلام علیکم, بخیر راغلے استرے مش اینڈ ویلکم. میری طرف سے لالا کے لیے پختوں کا سندارا ہو جائے تو کیا بات ہے, ہو جائے گا, ہو جائے گا. اور ہمارا شہزادہ یار عامر, یہ بڑا اچھا کیا تم نے, میرا بہت بچپن کا دوست, بچپن کا تو نہیں ہے لڑکپن کا دوست کہہ سکتے ہیں, تو لڑکپن کا میرا دوست ہے یہ عامر بھائی گلشن اقبال سے, پکے پکے دوست ہیں میرے. اور عامر بھائی کے توسط سے اور بھی بہت سارے ایسے میں لسنرز کا نام لوں گا جو سن رہے ہوتے ہیں, بعد میں جب ان کے پاس جاتا ہوں نا بھائی جان یار ایک نیاری پک کر, ندیم بھائی آپ نے میرا نام نہیں لیا, جانو ایک برگر دے دو, ارے ندیم بھائی تم نے میرا نام نہیں لیا, اس طرح کی اور آ رہی ہوتے. خیر جی عامر جو ہے وہ سن رہا ہے, تو عامر آج تمہیں گانا ڈیڈیکیٹ کریں گے ہم, ارے پکا پکا کریں گے بھائی. اور عامر کے ساتھ ہی میسج آ گیا ہے ہماری پیاری سی بہن زرین نور, کیا کہہ رہی ہے سلام کیسے ہیں والد صاحب, کیسے ہیں سنجو کو اور تمام سننے والوں کو انہوں نے سلام کہا, وعلیکم السلام. سنجو کی صبح سے لائٹ نہیں ہے, سنجو لائٹ سے کب چلنے لگی, زرین نور ذرا یہ تو بتاؤ سنجو تم بجلی سے چلتی ہو گیا, ضرور بتانا. سبا نے زرین نور نے بتایا تو ضرور آپ بجلی سے چل رہی ہوں گی, مزاق اپنی جگہ پر. ہائے اللہ جی, ویسے یہ میں نے سنا ہے پنجاب سائڈ پر, لاہور میں خصوصی طور پر, میرا بھائی چھوٹا بھائی وہیں پہ رہتا ہے, بہن بھی رہتی ہے وہاں پر, وہ بتا رہے ہیں کہ ہر 15 منٹ کے بعد ایک گھنٹے کے لیے لائٹ جاری ہے, چوس چوس کر لائٹ دے رہے ہیں. سوچو یار کیا ہوگا. ابھی ایاز بھی کچھ بتا رہا تھا مجھے کہ آج میں اسی حوالے سے باتیں کر کے گیا تھا, میں نے بولا ایاز تو کرتے نہیں ہے میرا شہزادے ایسی باتیں, کہ لگا یار ندیم بھائی بس تنگ آ گئے یار میں کیا کروں, کہہ رہے میرے دل کرتے میں بال نوچ کر باہر نکل جاؤں. خیر یہ نہیں کہا اس نے. اور السلام علیکم ندیم بھائی, یوسف بھائی, پاپا اس سے آگے تمام سننے والوں کو اور ایف ایم کی تمام فیملی کو سلام گائے, خصوصی طور پر آنٹی چاچی عروسا گلبانو, تمام ڈاکٹرز عمران بھائی, خطاب لالا, غفران بھائی اور میرے والد صاحب کو سلام گائے.

भाई अहमद को सालगिरह बहुत बहुत मुबारक हो, अल्लाह ताला इसके नसीब बहुत अच्छे करे, कामयाबी अता फरमाए, यानी कि समझ रही है ना? हाँ समझती रहे समझती रहे समझती रहे, नौजीन बेना कहती है हाय हाय हाय हाय हाय हाय, मेरा दिल जो है ना जोर जोर से धक धक कर रहा है, उसकी वजह ये है कि मैंने एक डायलॉग का पूछा था, आई लव यू 3000, ये मशहूर डायलॉग जो है मैंने पूछा था कौन सी फिल्म का, तो मेरी बहन ने जो है ना ये बता दिया, मेरी वन ऑफ द मोस्ट फेवरेट मूवी एंड एक्टर रॉबर्ट डाउनी जूनियर यानी कि टोनी स्टार्क यानी कि आयरन मैन, उसकी मूवी थी एंड गेम, एवेंजर्स की एंड गेम, उसमें जो है वो अपनी बेटी के पास जाता है सुलाने के लिए, सो जा बेटा बेटा सो जा, तो लोरी देने की बजाय कहता है अपनी बेटी को कि आई लव यू टेंस, मैं मतलब आई लव यू टेंस, तो उसकी बेटी छोटी सी बोलती है आई लव यू 3000, हाय लजी सो स्वीट। इस तरह तो होता है, इस तरह के कामों में क्या क्यों उदास भरते हो सर्दियों की, मैं थैंक यू वेरी मच। अच्छा भाई मैं आप लोगों को एक बड़ी मजेदार किस्म की बात बताऊंगा पहले, लेकिन आपके मैसेजेस पढ़ लूं जो कि बेतहाशा आए हुए हैं, संजू के भी इतने सारे मैसेज हैं, मैं तुरंत दास नहीं सकता कितने गए ने संजू के मैसेज है आगे जनाब। अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू, सलामती और आफियत की अनगिनत दुआएं, खुश आमदीद, कई घंटों के बाद बिजली बाजिया आ गई शुक्र अल्हम्दुलिल्लाह। मेरी प्यारी सी काबिले एहतराम नौरीन बहना शहजादी जरीन नूर अदीला के लिए प्यार दुआएं कह दें। बिल्कुल कह दिया जनाब, पहुंच गया उन तक, माँ सिवाय अदीला के, अदीला का अभी तक मैसेज नहीं आया लेकिन हमने अदीला को पहुंचा दिया आपका, हैं जी ते हैं जी। प्यारी सी सबागुल मानूर हिनागुल और लाला के लिए आफियत की दुआएं, बेहतरीन बात कही नौरीन बहना, क्या बात कही है भाई, वाह वाह, उस पर चर्चा भी कर दी। बिजली बाजी वैसे ही नहीं जरीन, मैं बिजली से क्या चलूंगी बिल बहुत आएगा, मैं चैन से थोड़ी बैठूंगी, मजाहतन कहा था, मजाहतन कहा था, ऐसे लोग बहुत मुश्किल से मिलते हैं जो बोलने की बजाय आपके लिखने के अंदाज से पहचान लें कि आप बहुत परेशान हैं, ऐसे लोगों की कदर करें। अरुषा प्यारी के लिए बहुत सा प्यार, अल्लाह पाक सब्र अता करे, खुश रहें, आमीन सुम्मा आमीन। और वाह वाह वाह, मेरे मन में तू, गाने की तारीफ की है और माशाल्लाह से रूहे मन, आपका मूड क्या कहूं, हमेशा खुश रहें, फिर कहूंगी माशाल्लाह। बात उम्र भर की है, उम्र भर की बातें कब दो घड़ी में होती हैं, हाय अल्लाह जी क्या बात है संजू आपकी, कोई ना कोई एक ऐसा जुमला छोड़ जाती हैं आप, यानी कि समझ रहे हैं ना आप। और अलीमुद्दीन यूसुफ जई साहब भी आ चुके हैं और कह रहे हैं वाजिबुल एहतराम मोहतरम नदीम अख्तर भाई साहब, अस्सलाम वालेकुम सजाद अली मेहंदी हसन की आवाज की पेशकश पेशगी शुक्रिया भी अदा कर दिया कि फरमाइश की है, अयूब अफरीदी समी शेख नसीम कुरैशी खिताबुल्लाला इमरान रियाज और आपके वाजिबुल एहतराम वालिद मोहतरम की खिदमत अकदस में मेरा अकीदत भरा सलाम, हर लम्हा दुआ गो नेक ख्वाहिशात के साथ अलीमुद्दीन यूसुफ जई साहब एफ बी रिया कराची से। और मुश्क भी आ गई है आज सारे, मेरा मूड बड़ा अच्छा हो गया भाई, आप सब लोग जब आ जाते हैं दिल बाग बाग हो जाता है, यानी कि समझ रहे हैं ना। अस्सलाम वालेकुम हैंडसम, क्या हाल है, समझ नहीं आ रहा क्या लिखूं, आप बताइए क्या लिखूं और क्यों लिखूं, लिखो अस्सलाम वालेकुम हैंडसम और तमाम सुनने वालों को सलाम, ये लिख दो, लेकिन इन्होंने और भी बहुत कुछ लिखा हुआ है, हैंडसम ये मेरे प्यारे चाचू कहाँ हैं, शो में कम कम आ रहे हैं, जल्दी से सॉन्ग चाचू के नाम, वाह वाह वाह वाह, आपके चाचू यानी कि अयूब अफरीदी लाला वो आजकल मसरूफ हैं बहुत, तकरीबन 50 ममालिक से उनसे मिलने के लिए वफद आए हुए हैं जिनकी आओ भगत में वो मसरूफ है, तो अल्लाह ताला उनकी मसरूफियत इसी तरह कायम रखे और उनके तमाम जो काम है अल्लाह ताला उनको संवार दे, उनके लिए ढेरों दुआएं हैं। लाला को गाने बिल्कुल डेडिकेट होंगे, वैसे तो एक आप हो गई हैं, एक जो है सबा हो गई, एक हिना गुल हो गई है, तो आप तीनों की जानिब से एक ही गाना लाला को कर देंगे डेडिकेट। और अब के हम बिछड़े तो ख्वाबों में मिले,
پہنچے کے وقت تم اگر ہلے تو ڈرم میں ملے. اور بھائی ان کے بھی سارے موبائل چھوٹے چھوٹے سے ہیں, سارے پڑھ دیتے ہیں. سنو, موبائل کے باہر بھی ایک دنیا ہے, یہ دنیا یہ محفل میرے کام کی نہیں. آئے یار, یہ تمہارا ایک ویسے تو ہنسی مزاق والا تھا میسج, لیکن بہت گہرا میسج ہے. صرف ایک سطر جو ہے نا, ایک لائن جو ہے وہ میں نے پڑھ کر جو ہے نا میرا دماغ کہیں گھوم گیا ہے. کہہ رہی سنو, موبائل کے باہر بھی ایک دنیا ہے, یہ ہر ماں کے دل کی آواز ہے, یقین مانو. اینجل کل سے بڑی کل سے بزی رہی تھی, ایاز کنگ کا شو بھی مس ہو گیا, آپ کو ابھی جوائن کیا ہے. ہائے اللہ جی, کیا بات ہے. سنجو کے لیے فیورٹ سانگ ڈیڈیکیٹ, واہ جی واہ, سنجو کے بھی دو گانے ہو گئے. سنو, اپنے بالوں کا خیال رکھنا, ابھی میں نے تمہارے بالوں کی نکی نکی پونیاں بھی بنائی ہیں. یہ شو ہو چنچل چلبلے سے میسیجز تھے جناب مشک, اور میسیجز اتنے ہیں کہ بھائی کمال ہے, بھائی کمال ہے. سوال میں نے آپ سے جو کیا ہے وہ ایک بار پھر ریپیٹ کر لیتا ہوں. بھاپ سے پہلا چلنے والا بحری جہاز کس ملک نے بنایا تھا, یہ سوال کیا ہے میں نے, اس کا دینا ہے آمنی جواب. یار گانا کیڑا چلاوا میں, میرا خیال ہے سب سے پہلے یہی گانا چلا دیتے ہیں ہمارے لالا کے لیے. تین تین لوگوں نے ڈیڈیکیٹ کر دیا, ایوب لالا پتہ نہیں کہاں بزی ہے. ایوب لالا کتنے بزی ہو, ویسے میں ابھی گانا چلانے کا, اس کی چھوٹی سی وجہ ہے. وہ چھوٹی سی وجہ یہ کہ ابھی ہم نے تقریباً سمجھیے چند سیکنڈ بعد جو ہے ایک بریک کی جانب جانا ہے, اور بریک کے بعد جب ہم واپس آئیں گے تو ایوب لالا کا جو گانا ہے وہ چلے گا, ان کو ڈادی گیت کہوگا. پختو سندرا ہے جناب, لیکن ہم آ کر, ارے شوبی بھائی بھی آگے. شوبی بھائی کیا بات ہے, چیک شرٹ پہنی ہوئی ہے شوبی بھائی, بال ماشاءاللہ سے ہمیشہ کی طرح بہترین بنے ہوئے ہیں, چہرے پر مسکراہٹ ہے, ہاتھ میں گھڑی اور موبائل. ایک میسج آیا تھا ابھی مجھے, سنو موبائل کے باہر کی دنیا بھی دیکھ لیا کرو. جو بھی بھائی سب سمجھتا ہوں, سارے حساب کتاب کر رہے ہوتے ہیں موبائل پر. ان کے موبائل میں واحد ان کا موبائل ہے جس میں صرف کیلکولیٹر چل رہا ہوتا ہے. خیر جی, تھینک یو ویری مچ شوبی بھائی, السلام علیکم, اور تمام سننے والوں کی جانب سے بھی آپ کو سلام ہے. وعلیکم السلام کہہ رہے ہیں بھائی جن جن لوگوں نے شوبی بھائی کو سلام کہا ہے. اور ابھی جائیں گے جناب ایک چھوٹی سی ننی منی سی بریک کی جانے. ویلکم بیک کہیں گے جناب, اور ویلکم بیک کے ساتھ ہی ہم جائیں گے ایک بہت ہی پیارے سے ٹریک کے جانے میں, اور یہ ٹریک ہم ڈیڈیکیٹ کریں گے مانور اور سبگل اور مشک کی جانب سے, ایوب آفریدی لالا کو, اور جتنے بھی میرے پختون بہن بھائی سن رہے ہیں ان سب کو بھی ڈیڈیکیٹ کریں گے. یہ لا پکڑو.